0: کرد دیگوت. ایک ٹانگ درد ایک کمر کے قدر تو کبھی کبھی درد ہے نہیں, لیکن من میں خوشی
1: सुन रहे हैं शिवा रेडियो,
2: सत्यम शिवम सुंदरम, सत्यम शिवम सुंदरम।